0: इंसान को बहुत एहतियात करनी चाहिए, और जो इस तरह बगैर दलील के बगैर इल्म की बात करता है वो अक्सर कुफर बक देता है, और जो बात इल्म वाले के खिलाफ बेइल्मी से कही जाएगी वो बातिल होगी। फिर इस पर ये अंदाज के बंदा बगैर इल्म के जहालत के साथ बात करे और फिर इस पर इसरार भी करे और तकब्बुर भी करे, और इसरार करते हुए तकब्बुर करते हुए हक से अपनी गर्दन मोड़े हुए भी हो, तो कितना बदनसीब है कि इस कदर गुरूर है कि अपनी गलती को भी सुनने के लिए वो तैयार ही नहीं। सानिया इत्फीही ले युदिल अन सबीलिल्लाह, हक से अपनी गर्दन मोड़े हुए ताकि अल्लाह की राह से बहका दे और लोगों को अल्लाह के दीन से मुनहरिफ कर दे, दूर कर दे। लहू फिद दुनिया खिज्युन, इसके लिए दुनिया में रुस्वाई है। लहू फिद दुनिया खिज्युन व नुज़ीकुहु यौमल क़ियामति अज़ाबल हरीक, इसके लिए दुनिया में रुस्वाई है और क़यामत के दिन हम उसे आग का अज़ाब चखाएंगे। चुनाचे अबू जहल ग़ज़वा बदर के मौके पर ज़िल्लत और ख़ारी के साथ कत्ल हुआ और क़यामत में फरमाया कि उसे आग का अज़ाब चखाएंगे और उससे कहा जाएगा ज़ालिक बिमा क़द्दमत यदा का, ये उसका बदला है जो तेरे हाथों ने आगे भेजा, यानी जो तूने दुनिया में किया कुफर झुटलाना ये उसका बदला है। وَأَنَّ اللَّهَ لَيْسَ بِظَلَّامٍ لِلْعَبِيدِ، اور اللہ بندوں پر ظلم نہیں کرتا، کسی کو بغیر جرم کے نہیں پکڑتا، سزا نہیں دیتا، تو کافروں کو سزا دی جائے گی اس لیے کہ انہوں نے ظلم کیا، گناہ کیا، جرم کیا۔ اگر آخرت کی سزا سے بچنا ہے سچی پکی توبہ کرو، ایمان لاؤ اور پاکیزہ زندگی گزارو۔ سورہ حج کا پہلا رکو مکمل ہوا، اللہ تعالیٰ اس رکو کے نور سے ہمارے قلوب کو روشن فرمائے۔
1: حضرت علامہ مفتی ڈاکٹر آصف عبداللہ دامت برکت مالیہ کی زبانی، سامعین ابھی آپ سورہ حج کے پہلے رکو کی تفسیر سماعت کر رہے تھے۔ رب ذوالجلال ان پر ہم سب کو عمل کی توفیق عطا فرمائے، آمین ثم آمین۔ سامعین، حج سے واپسی دراصل ایک نئی زندگی کا آغاز ہے۔ ایک حاجی جب بیت اللہ اور روضہ رسول صلی اللہ علیہ وسلم کی حاضری کی سعادت حاصل کر کے واپس لوٹتا ہے تو اس کے کردار، اخلاق، گفتار اور اعمال میں مثبت یعنی پازیٹیو تبدیلی نمایاں ہونی چاہیے۔ اسے عاجزی، انکساری، صبر، شکر، سچائی اور تقویٰ کو اپنی زندگی کا حصہ بنانا چاہیے۔ پیش خدمت ہے یہ کلام جو مدینہ شریف سے واپسی پر مشتمل ہے۔